श्रोताबन्धु एथर शुणन्तु सोनु निगमको कण्ठरे अमिताभ भट्टाचार्यङ्क रचित गीतटि कण्ठशिल्पी सोनु निगम, संगीत निर्देशन अजय अतुल, कथाचित्र अग्निपथ।